अब भने यहाँ समक्ष राखिरहेछु। सुदीप वाइवाको आवाजमा लोकगीत, शब्द शरण राईको छ भने संगीत रहेको छ गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेता रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन प्रति भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जूनमा नीट यूजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा प्रक्रियामा निष्पक्षता र पारदर्शिताको आश्वासन दिनुभएको छ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिण्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नुभयो। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लडाकु विमानहरूले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसित भेटवार्ता गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एसियामा जारी युएई

0: सित सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका हमलाहरूको कडा निन्दा गर्नुहुँदै यो हमलाहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएई नेतृत्वले देखाएको लचिलोपनको सराहना गर्नुभयो।
1: यूएई पर हुए हमलों की हम कठोर निंदा करते हैं। यूएई को जिस तरह निशाना बनाया है ये किसी भी रूप में स्वीकार करना नहीं है। इन कठिन परिस्थितियों में आपने जिस संयम करे और विजन का परिचय दिखाया है यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
0: श्री मोदीले संयुक्त अरब अमीरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्दै विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र बाटो रहेको बताउनु भएको छ।
1: पश्चिम एशिया क्षेत्रमा युद्धको परिस्थितिका प्रभाव आज पूरे विश्वमा देखाइ दिएको छ। भारतले हमेशा समस्याओंको समाधान के लिए डायलॉग और डिप्लोमेसी का प्राथमिकता दी है। होर्मुज को फ्री, ओपन और सेफ बनाए रखना ये हमारी सबसे बड़ी प्राथमिकता है। इस विषय में अंतर्राष्ट्रीय कानूनों का पालन आवश्यक है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा है।
0: दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। हाम्रो संवाददाताबाट सुन्नुहोस् एक विशेष रिपोर्ट।
2: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: आफ्नो भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री आज नेदरल्याण्डको लागि प्रस्थान गर्नुहुनेछ र राजा विलियम एलेक्जेन्डर तथा रानी मेक्सिमासित भेटवार्ता गर्नुहुनेछ। उहाँले प्रधानमन्त्री रोप जेटेनसित पनि वार्ता गर्नुहुनेछ। श्री मोदीले आइतबार स्वीडेनको गोथेनबर्गको भ्रमण गर्नुहुनेछ र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। 18 मईमा प्रधानमन्त्री मोदी तेस्रो भारत नोर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नु हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा वहाँ 19 मईमा इटली जानुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारिएको र प्रभावकारी बहुपक्षीय प्रणालीको लक्ष्यलाई अगाडि बढाउन भारत सबै साझेदारहरूसित मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिनको सत्रमा डाक्टर जयशंकरले भन्नुभयो, चर्चाले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा बहुपक्षीय सहयोगलाई सुदृढ पार्न सबै नेताहरूले दिने महत्वलाई प्रकाश पार्छ। उहाँले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न तत्काल आवश्यकता रहेको बताउनुभयो। विदेश मन्त्रीले भन्नुभयो, भारतले वर्तमान वास्तविकताहरू प्रतिबिम्बित गर्ने र उदयमान बजारहरू र विकासशील देशहरूको आकांक्षा पूरा गर्ने सुधारिएको बहुपक्षीय प्रणालीलाई लगातार समर्थन गरेको छ। उहाँले जोड दिँदै भन्नुभयो, सबै देशहरूले विश्वव्यापी चुनौतीहरूको व्यवस्थापन गर्न मात्र नभएर अझ बढी लोकतान्त्रिक, प्रतिनिधिमूलक र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीलाई आकार दिन मिलेर काम गर्नुपर्छ। विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय वित्तीय संरचना में सुधार की तत्काल आवश्यकता है। उन्होंने कहा कि भारत ने लगातार सुधारित बहुपक्षीय व्यवस्था का समर्थन किया है जो मौजूदा वास्तविकताओं को दर्शाए तथा उभरते बाजारों तथा विकासशील देशों की आकांक्षाओं को पूरा करे। उन्होंने कहा कि सभी देशों को न केवल वैश्विक चुनौतियों का प्रबंधन करने के लिए बल्कि और अधिक लोकतांत्रिक प्रतिनिधित्व करने वाली और समानतापूर्ण अंतर्राष्ट्रीय व्यवस्था को आकार देने में मिलकर काम करना चाहिए। डॉक्टर जयशंकर ने कहा कि सुधारित बहुपक्षीय व्यवस्था में संप्रभुता और क्षेत्रीय अखंडता के लिए सम्मान और अंतर्राष्ट्रीय कानून का पालन होना चाहिए। अक्षित की रिपोर्ट के साथ समाचार कक्ष से जागृति शर्मा।
3: विदेश मंत्री डॉक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा इरानका विदेश मंत्री अब्बास अरागचीसित भेटवार्ता गर्नुभयो। श्री जयशंकरले एक सामाजिक सञ्जाल पोस्टमा दुवै नेताले पश्चिम एशियाको स्थिति र यसको प्रभावबारे चर्चा गरेको बताउनु भएको छ। उहाँले आज क्युबाका विदेश मंत्री ब्रुनो रोड्रिगेज प्यारेलासित पनि भेट गर्नुभयो। दुवै नेताले स्वास्थ्य विकास साझेदारी र क्षमता निर्माणमा केन्द्रित सहकार्यबारे छलफल गर्नुभयो। उहाँहरूले दुवै देशका विदेश मन्त्रालयहरू नियमित परामर्श गर्न एक समझदारी पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
3: यो आकाशवाणी हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 को पुनर्परीक्षा 21 जूनमा आयोजित गर्ने घोषणा गरेको छ। सोशियल मीडिया पोस्टमा एजेन्सीले उम्मेद्वारहरू र अभिभावकहरूलाई एनटीए को आधिकारिक च्यानलहरूमा मात्र विश्वास गर्न अनुरोध गरेको छ। यसअघि यस महिनाको 3 तारीखमा आयोजित परीक्षा कथित पेपर लिकका कारण रद्द गरिएको थियो र सीबीआईले यस मामिलामा जाँच गरिरहेको छ। आगामी राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट परीक्षाको तयारीको समीक्षा गर्न हिजो राति केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आवासमा एक उच्च स्तरीय बैठक भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, विद्यार्थीहरू सरकारको प्राथमिकता हो र सरकार उनीहरूप्रति संवेदनशील छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा श्री प्रधानले भन्नुभयो, राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 परीक्षा पुनः 21 जूनमा आयोजित गर्ने घोषणा गरेको छ। उहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जूनसम्ममा प्रवेश कार्ड उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले भन्नुभयो, वर्तमानमा ओएमआर मोडमा आयोजित हुने नीट यूजी परीक्षा अर्को वर्षदेखि कम्प्युटर आधारित अर्थात सीबीटीको माध्यमले हुनेछ। शिक्षा मन्त्रीले एनटीएमा ठोस सुधारको खाँचो छ भन्नुभयो। उहाँले भविष्यमा कुनै पनि अनियमितता हुन नदिन परीक्षा प्रणालीलाई सुदृढ पार्ने सम्बन्धी उपायहरू अप्नाइनेछ भन्नुभयो। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कोचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा उहाँको नामको पुष्टि गर्यो। तृणमूल कंग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिए तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता शोभेन्दव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम जानुहुनेछ। पदभार ग्रहण गरेपछि उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री पूर्वोत्तर मामिला मन्त्री लगायत उपस्थित हुने अपेक्षा गरिएको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीमा मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवसित भेटवार्ता घोषणा गर्नुभयो। सोशियल मीडिया पोस्टमा श्री नायडूले राज्यसित सम्बन्धित प्रमुख विकासात्मक मुद्दाहरूमा विस्तृत छलफल भएको बताउनु भएको छ। उहाँले समावेशी विकास र सबैका लागि राम्रो हवाई सम्पर्कको प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप मध्यप्रदेशमा उड्डयन पूर्वाधारलाई सुदृढ पार्ने र क्षेत्रीय सम्पर्क बढाउने मन्त्रालयको प्रतिबद्धता दोहोर्याउनुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, आज विश्वले भारतलाई चासोका साथ मात्र नभएर सराहनीय नजरले पनि हेरिरहेको छ। नर्वेको एक समाचार पत्रमा पूर्व मन्त्री एरिक सोलहेममको लेख साझा गर्दै श्री यादवले भन्नुभयो, लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक र पर्यावरण अनुकूल विकास तथा लोकतान्त्रिक शक्तिलाई उजागर गर्दछ। केरलमको सबरीमाला मन्दिरमा हिजो साँझदेखि मासिक पूजा एडवम शुरू भयो। मन्दिरमा दर्शन बिहान 5 बजे गर्न सकिनेछ। श्रद्धालुहरूको लागि अनलाइन बुकिङ सुविधा उपलब्ध छ। उद्धमपुर जिल्लाको शिव पार्वती मन्दिरमा आयोजित हुने ऐतिहासिक 3 दिवसीय वार्षिक मंगोरी मेला आजदेखि शुरू भइरहेको छ। यसलाई शिव पार्वती मेलाको नामले पनि जानिन्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी चिनफिङ बीच आज महत्वपूर्ण वार्ता भयो। दुवै देशबीच विभिन्न मुद्दाहरूमा गहिरो मतभेद भए तापनि बैठकमा अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउन महत्वपूर्ण प्रगति भएको छ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, उहाँ र शी दुवै इरानमा संघर्षको अन्त्यको पक्षमा छन् र दुवैजना इरानलाई परमाणु हतियारबाट मुक्त हेर्न चाहन्छन्। उहाँले दुवै देशबीच महत्वपूर्ण व्यापार सम्झौता भएको बताउनुभयो। यसैबीच चीनले अमेरिकाका साथ कैयन नयाँ संयुक्त सम्झौताहरूमा हस्ताक्षर गरेको बताएको छ। थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। क्वार्टर फाइनलमा उनीहरूले ताकुमी नोमुरा र युची सिमा गोमीको जापानी जोडीलाई 21-12 21-13 पराजित गरे। आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। म्याच लखनऊमा साँझ 7:30 शुरू हुनेछ। हिजो धर्मशालामा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई 6 विकेटले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै पंजाबले निर्धारित 20 ओभरमा 200 रन बनाएको थियो। मुम्बईले 201 रनको लक्ष्य 6 विकेट 1 बल बाँकी रहँदा हासिल गर्यो। तिलक वर्मालाई प्लेयर अफ द म्याच घोषित गर्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेताले रक्षा निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जुनमा नीट युजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्रीको यूएई नेदरल्याण्ड स्वीडन नर्वे र इटली भ्रमण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 अर्थात आज 2026 संयुक्त अरब इमिरेट्सको आधिकारिक भ्रमण गर्नुहुनेछ। उहाँले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। उनीहरूले बलियो राजनीतिक सांस्कृतिक आर्थिक र जनता जनता सम्बन्धहरूद्वारा आधारित द्विपक्षीय व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढ़ाउने तरिकाहरूबारे छलफल गर्ने सम्भावना छ। यो भ्रमणले दुई देशहरू बीचको महत्वपूर्ण व्यापार र लगानी सम्बन्धलाई प्रवर्धन गर्न काम गर्नेछ। यूएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो र विगत 25 वर्षमा संचयी रूपमा यसको सातौं सबैभन्दा ठूलो लगानी स्रोत हो। यूएईले 45 लाख भन्दा बढ़ी भारतीय समुदायलाई आयोजना गरेको हुनाले यो भ्रमण उनीहरूको कल्याणको बारेमा छलफल गर्ने अवसर पनि हुनेछ। आफ्नो भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डका प्रधानमन्त्री श्री रोब जेटेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी मे 15-देखि 17-2026 नेदरल्याण्डको औपचारिक भ्रमण गर्नुहुनेछ। वर्ष 2017 नेदरल्याण्ड भ्रमणपछि यो प्रधानमन्त्रीको दोस्रो पटकको भ्रमण हुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले राजा विलियम्स अलेक्जाण्डर रानी म्याक्सिमालाई भेट गर्नुहुनेछ र प्रधानमन्त्री रोब जेटेनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको भ्रमणले रक्षा सुरक्षा नवप्रवर्तन हरियो हाइड्रोजन अर्धचालक र पानीमा रणनीतिक साझेदारी सहित विविध क्षेत्रहरूमा फैलिएको उच्च स्तरीय संलग्नता र घनिष्ठ सहयोगको गतिलाई अगाडि बढ़ाउनेछ। नयाँ सरकारको कार्यकालको शुरूआतमा प्रधानमन्त्रीको भ्रमणले बहुआयामिक साझेदारीलाई अझ गहिरो र विस्तार गर्ने अवसर प्रदान गर्नुहुनेछ। स्वीडेन अधिराज्यका प्रधानमन्त्री श्री अल्फ क्रिस्टरसनको निमन्त्रणामा प्रधानमन्त्री 17-18 मे 2026 स्वीडेनको गोथेनबर्गको यात्रा गर्नुहुनेछ। प्रधानमन्त्रीले यसअघि 2018 पहिलो पटक भारत नर्डेन शिखर सम्मेलनको लागि स्वीडेनको भ्रमण गर्नुभएको थियो। श्री मोदीले श्री क्रिस्टरसनसँग द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्न र द्विपक्षीय व्यापार बढ़ाउन सहयोगका नयाँ अवसरहरू अन्वेषण गर्न द्विपक्षीय वार्ता गर्नुहुनेछ, जुन 7.75 अरब अमेरिकी डलर पुगेको छ र भारतमा स्वीडिश एफडीआई 2.825 अरब अमेरिकी डलरदेखि 2025 पुगेको छ। साथै हरित संक्रमण एआई उद्यमान प्रवृत्तिहरू स्टार्टअपहरू लचिलो आपूर्ति श्रृंखलाहरू रक्षा आन्तरिक जलवायु कार्य र जनता जनता सम्बन्धमा सहकार्य हुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्रीले तेस्रो भारत नर्डेन शिखर सम्मेलन र द्विपक्षीय संलग्नताका लागि 18-19 मे 2026 नर्वेको औपचारिक भ्रमण गर्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वे भ्रमणको पहिलो अवसर हुनेछ। यो 43 वर्षमा भारतबाट नर्वेमा पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा इटालियन गणतन्त्रकी प्रधानमन्त्री सुश्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्रीले 19-20 मे 2026 इटलीको आधिकारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले अन्तिम पटक जून 2024 जी7 शिखर सम्मेलनको लागि इटलीको भ्रमण गर्नुभएको थियो।

यो प्रसारण हो आकाशवाणीको र अब भने केही क्षण मनोरञ्जन गरौं हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँ समक्ष राखिरहेछौ फिल्म बिल्लु बार्बरबाट नीरज श्रीधरको आवाजमा शब्द रहेको छ शाहिद क्वत्रीको नि संगीत प्रीतमको।

यहाँले सुन्नुभयो फिल्म फोर्सबाट केकी र सुचित्राको आवाजलाई। शब्द थियो जावेद अख्तरको, नि संगीत हरीश जयराजको। र भने कार्यक्रमको अन्तिम कोशेली यहाँ समक्ष राख्न गएछु फिल्म ओम शान्ति ओमबाट। शान, उदित नारायण, श्रेया घोषाल, सुनिधि चौहान र राहुल सक्सेनाको आवाजमा, जसमा शब्द रहेको छ जावेद अख्तरको।

0: फिल्म गीतको कार्यक्रमपछि श्रोता अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किमको भ्रमणमा आउनुहुनेछ। पदभार ग्रहण गरेपछि यो उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री, पूर्वोत्तर मामिला मन्त्री लगायत अन्य उपस्थित हुने अपेक्षा गरिएको छ। भारत सरकारका संचार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया तीन दिवसीय आधिकारिक भ्रमणका क्रममा हिज अबेर राति सिक्किमको नाम्ची पुग्नुभयो। उहाँको आगमनमा नाम्ची जिल्लाका जिल्लापाल अनुपा तामलिङ र नाम्चीकी पुलिस अधीक्षक सोनाम डोमा भोटियाले उहाँलाई स्वागत गर्नुभयो। यस अवसरमा प्रधान अभियन्ता प्रताप गौतम, पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू तथा भारत संचार निगम लिमिटेडका प्रतिनिधिहरू पनि उपस्थित थिए। केन्द्रीय मन्त्री सिन्धिया आज नाम्ची जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरूको भ्रमण गर्नुहुनेछ। भ्रमण स्थलहरूमा तिमी चिया बगान, तिमी तारको स्थित सिक्किम राज्य विश्वविद्यालय, आईएचसीएई चेम्चे, भाइचुङ स्टेडियम तथा भालेडुङ्गा स्काईवक परियोजना समावेश छन्। जिल्ला भ्रमणपछि केन्द्रीय मन्त्री आधिकारिक कार्यक्रमका लागि गान्तोक प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको मित व्यक्तित्व तथा जिम्मेवार सुशासनको अवधारणालाई आत्मसात गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज मिन्तोगाङदेखि मनन केन्द्रसम्म पैदल हिँडेर एक सरकारी कार्यक्रममा सहभागी हुनुभयो। यस पहलको उद्देश्य सरकारी अधिकारीहरू, स्वायत्त निकायहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू तथा अन्य संस्थाहरू बीच सरकारी स्रोत साधनको प्रभावकारी उपयोग र इन्धन खपतमा संयम अपनाउने सन्देश प्रवाह गर्नु रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्रीले यस कदमलाई सार्वजनिक सेवा र दिगोपनको सानो तर अर्थपूर्ण प्रयासको रूपमा वर्णन गर्नुहुँदै मुख्यमन्त्रीले पैदल हिँड्नुले स्रोत साधन संरक्षण मात्र नभई स्वास्थ्य र तन्दुरुस्त जीवनशैलीलाई पनि प्रोत्साहन गर्ने बताउनुभयो। यसले अझ तन्दुरुस्त, स्वास्थ्य र खुशी सिक्किम निर्माणको परिकल्पनालाई सशक्त बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। असम सरकारका नवनियुक्त मन्त्री चरण बोडोलाई हिज राति उदालगुडीमा पार्टी नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे। सैकडौंको संख्यामा भेला भएका पार्टी कार्यकर्ताहरूले ब्याण्ड बजाएर, नाच्दै तथा जुलुस निकालेर मन्त्रीलाई उहाँको आवाससम्म पुर्याए। मन्त्रीको स्वागतलाई लिएर सम्पूर्ण क्षेत्रमा उत्सव जस्तै परिवेश देख्न पाइयो। समर्थकहरूले चरण बोडोलाई मन्त्रीमण्डलमा सामेल गरेकोमा हर्ष व्यक्त गर्दै उहाँलाई शुभकामना दिए। यस अवधि मीडियासित कुराकानी गर्नुहुँदै चरण बोडोले आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा बोडो जनताको सेवा गर्नका लागि यो अवसर दिएकोमा खुशी व्यक्त गर्नुभयो। बहुचर्चित जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी श्याम कानु महन्तको जमानत याचिकालाई आज गौहाटी हाईकोर्टका न्यायाधीश मिताली ठकुरियाको अदालतमा सुनवाई हुनेछ। मामिलाको संवेदनशीलतालाई मध्यनजर गरी यस सुनवाईमा सबैको नजर अडेको छ। उल्लेखनीय छ, यसअघि पहिला फास्ट ट्र्याक कोर्टद्वारा धेरै पटक जमानत याचिका खारिज गरिएपछि महन्तले गौहाटी उच्च न्यायालयको रुख गरेको थियो, जबकि 13 मईमा गौहाटी उच्च न्यायालयका न्यायमूर्ति पार्थिव ज्योति सौकियाको एकलपीठले पनि उनको जमानत याचिका अस्वीकार गरेको थियो। सुनवाईको क्रममा अभियोजन र बचाव पक्षबाट अझ विस्तृत दलिलहरू पेश गरिएको थियो। सूत्र अनुसार उच्च न्यायालयबाट राहत नमिलेपछि महन्तका अधिवक्ताहरूले मामिलासँग जोडिएका अघिल्लो कानूनी प्रक्रिया पूरा गर्दै जमानत याचिकालाई पञ्जीकृत गरायो। मणिपुर पुलिस र केन्द्रीय सुरक्षा बलले 7 मईमा भएको गोलीबारी घटनाको सम्बन्धमा ठूलो सफलता हासिल गर्दै गोलीबारीमा सामेल आरोपी अतिरिक्त केसीपी गुटका एकजना क्याडरलाई पक्राउ गरेको छ। पुलिस मुख्यालयले आज जानकारी दिए अनुसार 13 मईमा सुरक्षा बलले उग्रवादी संगठन केसीपी तेवागानवाका सक्रिय कार्यकर्ता खोङ तनबाम चिङलेम्बा मेते उर्फ नाओलाई पक्राउ गरेको थियो। नाओ थैबल जिल्लाको तामसाङ लामदेङ खुनाउका बासिन्दा भएको बताइएको छ। नाओबाट एउटा मोबाइल पनि जफत गरिएको छ। असममा फेरि एकपटक हात्ती र मानिसबीच द्वन्द्व देखिएको छ। हात्तीको आक्रमण परि दुई ग्रामीणको मृत्यु भएको छ। रिपोर्टका अनुसार यो घटना आज बिहान नगाउँ जिल्लाको सामागुडीको बाजिया गाउँमा भएको हो। मृतकहरूको पहिचान बाजिया गाउँका बासिन्दा शरीफुल इस्लाम र प्रवीण दासको रूपमा गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी। नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सञ्चालिका मुना तामाङको तर्फबाट र श्रोताहरू, यो कार्यक्रम सुरु गर्न अघि कार्यक्रमको प्रथममा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली, स्वीकार्नुहोला।

प्रभाकर प्रस्तुत गीत जो हजुरहरुले सुन्नुभयो अभिनेत्री माधुरी दीक्षितमाथि चित्रित एक सुन्दर गीत। माधुरी दीक्षित हरेक चलचित्र प्रेमीको मनपर्दो अभिनेत्री। उनले धक धक गर्ल औ मोहिनीको रूपमा कैयन सिनेमा प्रेमीहरू सराहना प्राप्त गरेकी छिन्। उनी बलिउडका लोकप्रिय अभिनेत्रीहरू मध्ये एक हुन् जसले आफ्नो अभिनय कौशलले सिने जगतलाई समृद्ध बनाइन्। उनका अभिनयलाई मन पराउनेहरू भारतमा मात्र नछिन्, यसरी आफ्नो सौन्दर्य नृत्य तथा अभिनय कौशलले बलिउडमा एक विशेष स्थान बनाउने यी अभिनेत्री माधुरी दीक्षितको आज जन्मदिन। उनी 15 मई 1967 मुम्बईको एक मराठी परिवारमा जन्मेकी थिइन्। त्यसैले आउनुहोस् आजको यो कार्यक्रममा हामी यिनै प्रसिद्ध अभिनेत्री बारे चर्चा गरौं अनि जानौं उहाँको जीवनी बारे। अस्सी औ 90 दशकको शीर्ष अभिनेत्री माधुरीले त्यस्ताक, तेजाब, बेटा, हम आपके है कौन, दिल तो पागल है जस्ता कैयन सुपरहिट चलचित्रहरूमा काम गरिन्। उनको चलचित्रमा योगदानको निम्ति उनलाई 400 फिल्मफेयर अवार्डले सम्मानित जनाइयो। यस अतिरिक्त भारत सरकारले पनि उनलाई वर्ष 2008 पद्मश्री सम्मानले सम्मान जनायो। उनको प्रारम्भिक जीवनको कुरा गर्नु पर्दछ त उनी पिता शेखर दीक्षित तथा माता स्नेहलता दीक्षितको कोखबाट जन्मेकी र डिभाइन चाइल्ड हाई स्कूलबाट स्कूली शिक्षा औ मुम्बई युनिभर्सिटीबाट माइक्रोबायोलोजीमा स्नातकसम्मको शिक्षा प्राप्त गरेकी हुन्। उनी एक प्रशिक्षित कथक नृत्याङ्गना पनि हुन्। उनले 3 वर्षको कलिलो उमेरदेखि नै कथक सिक्न सुरु गरेकी थिइन्। वास्तवमा उनी एक डाक्टर भन्न चाहन्थिन्, तर उनको अभिनय तथा नृत्य कौशलले पछि उनले अभिनयलाई नै आफ्नो पेसा बनाइन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ बलिउडका एक प्रसिद्ध अभिनेत्री माधुरी दीक्षित बारे। अबको अघिल्लो क्रममा उहाँमाथि नै छायाङ्कित यो गीत यहाँहरू समक्ष राखिरहेछु। आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौ चलचित्र जगतका एक सुन्दर एवं चर्चित अभिनेत्री माधुरी दीक्षित बारे श्रोता अभिनेत्री माधुरी दीक्षितको फिल्मी करियरको चर्चा गर्नु पर्दा उनले साल 1984 आफ्नो फिल्मी करियरको शुरूआत गरेकी थिइन् तर उनले आफ्नो करियरको शुरूआती दिनहरूमा धेरै असफलताहरू देख्न पर्यो पछि तेजाब नामक चलचित्रमा अभिनय गरे बापत उनलाई सराहना प्राप्त हुन थाल्यो यो चलचित्रमा उनको सुन्दर अभिनयको निम्ति उनलाई पहिलो चोटि बेस्ट एक्ट्रेसको निम्ति फिल्मफेयर पुरस्कारको नामाङ्कन पनि प्राप्त भएको थियो यो फिल्मको गीत 1-2-3 आज पनि उनको आइकोनिक सङ मानिन्छ त्यसपछि भने उनले कहिले पछि फर्केर हेरिनन् र हिन्दी सिनेमा जगतमा हिट चलचित्रहरूमा काम गर्दै गइन् उनले हिन्दी सिनेमा जगतमा मात्र नभई टिभी रियालिटी सोहरूमा पनि धेरै काम गरिन् र सुप्रसिद्ध बनिन् उनले डान्स रियालिटी सोहरूमा विशेष रूपले जसको भूमिकामा काम गरिन् भने उनको व्यावसायिक रूपमा सफल चलचित्रहरूमा राम लखन त्रिदेव थानेदार किशन कन्हैया साजन खलनायक औ राजा आदि आदि सामेल छन् उनी साल 1990 लिएर 2000 दशकको आरम्भिक वर्षहरूमा सबैभन्दा अधिक आय भएका व्यक्तिहरू मध्ये एक थिइन् साल 2012 फोर्ब्स इन्डियाको सेलिब्रिटीको 100 सूचीको शुरूआतबाट नै उनी यसमा सामेल छिन् अभिनय अतिरिक्त उनी परोपकारी गतिविधिहरूमा पनि लिप्त छिन् उनी साल 2014 युनेसेफको साथमा मिलेर बाल बालिकाहरूको अधिकारको रक्षाको निम्ति काम गर्दै आइरहेकी छिन् औ बाल श्रमलाई रोक्नको निम्ति पनि काम गरिरहेकी छिन् माधुरी दीक्षित ज्यूले आफ्नो चलचित्रहरूमा गीतका ससाना अंशहरू पनि गाएकी छिन् जस्तै देवदासमा उनले काहे छेर औ आज नचलेमा उनले सोनिए मिल्जा जसलाई बिरजु महाराज औ सलीम सुलेमानले संगीतबद्ध गरेका थिए आफ्नो चलचित्र गुलाब ग्याङको निम्ति उनले आफ्नो आमा स्नेहलता दीक्षितसित पारम्परिक लोकगीत रङ्गी सारी गुलाबी चुनरिया गाइन् जसलाई चलचित्र निर्देशक सौमिक सेनले संगीतबद्ध गरेका थिए औ चलचित्रको निम्ति पुननिर्मित गरेका थिए फिल्मी उद्योगमा वर्षौंसम्म योगदान दिए तापनि अभिनेत्री माधुरी दीक्षितले बाल बालिकाको शिक्षा औ महिलाहरूको सुरक्षालाई बढ़ावा दिनको निम्ति पनि सक्रिय रूपले काम गरिरहेकी छिन् यस्ता सामाजिक एवं परोपकारी कार्यहरू उनले अनगन्ती गरेका छन् जसको वर्णन हामी यस कार्यक्रममा अटाउन सक्दैनौ त्यसैले उनको चलचित्र जगतमा योगदान तथा सामाजिक क्षेत्रमा योगदान अति नै सराहनीय छ आज उनको जन्म जयन्तीको अवसरमा उनलाई हार्दिक शुभकामना टक्राउँदै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै भएकोले श्रोताहरूबाट म विदा चाहन्छु कार्यक्रमको अर्को अङ्कमा यहाँहरूसँग अवश्य भेट हुनेछ तबसम्मलाई आज्ञा दिनुहोस् हवस् त नमस्ते

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ। श्रोता, आज 15 मई, आज विश्वभरमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। त्यसर्थ आउनुहोस्, आजको हाम्रो कार्यक्रमको यस अङ्कमा हामी पनि यही अन्तर्राष्ट्रिय परिवार दिवसमाथि चर्चा गरौँ र जानौँ यसको महत्त्वबारे। अन्तर्राष्ट्रिय परिवार दिवस प्रतिवर्ष 15 मईको दिन मनाइन्छ। श्रोता, संयुक्त राष्ट्रले हामीलाई याद दिलाउँदछ कि यो दिनले परिवारहरूसित सम्बन्धित मुद्दाहरू बारेमा जागरूकता बढाउने औ परिवारलाई प्रभावित गर्ने सामाजिक, आर्थिक औ जनसंख्यायिक प्रक्रियाहरू बारे ज्ञान बढाउने अवसर प्रदान गर्दछ। यस वर्ष अन्तर्राष्ट्रिय परिवार दिवसको विषय रहेको छ, परिवार, असमानता औ बाल कल्याण। यो विषयमा यो कुरामा ज्यादा ध्यान दिएको छ कि बढ्दो असमानताले पारिवारिक जीवनलाई कुन प्रकारले आकार दिदछ औ बाल बालिकाहरूको भविष्यलाई कस्तो प्रकारले प्रभावित गर्दछ। यसमा असमानताहरूलाई कम गर्ने औ स्वस्थ बाल विकासलाई बढावा दिनको निम्ति एकीकृत परिवार केन्द्रित नीतिहरूमा अधिक निवेश गर्ने आह्वान गरिएको छ। परिवार सामाजिक औ आर्थिक प्रगतिको केन्द्र हो, तर पनि कुनै परिवारहरूलाई आयको असुरक्षा, सीमित हेरचाह, सहायताको सीमितता औ आवश्यक सेवाहरूसम्म पुग्नको निम्ति कडा संघर्ष गर्नु पर्दछ। यस्तो अवस्थामा पर्याप्त सहायताको अभावमा ससाना बाल बालिकाहरू भएका परिवारमा गरिबीको खतरा बढेर जान्दछ, जसको कारणले बाल बालिकाहरूको स्वास्थ्य, शिक्षा औ समग्र कल्याणमा दीर्घकालिक प्रभाव पर्दछ। आयको अस्थिरता, सीमित सहायता औ सेवाहरूसम्म पुग्न नसक्नाले बाल बालिकाहरूको विकासमा बाधा उत्पन्न हुँदछ। विशेष गरेर यसमा लिङ, प्रवासी वा विकलांगता आधारित असमानताहरू पाइन्छ। यस वर्षको अन्तर्राष्ट्रिय परिवार दिवसको विषयले बढ्दो वैश्विक असमानता, आय, शिक्षा, स्वास्थ्य सेवा, डिजिटल पहुँच औ आवश्यक सेवाहरूको अनुपलब्धि आदि आदिमा प्रकाश पार्दछ, जसले बाल बालिकाहरूको जीवनको सम्भावनाहरूलाई प्रभावित गर्दछ। यो आयोजनले पारिवारिक लचिलोपनलाई मजबुत गर्ने, गरिबी कम गर्ने औ समान अवसरलाई बढाउन एकीकृत सामाजिक सुरक्षा प्रणालीहरू, जसमा बाल सुरक्षा, माता पिताहरूलाई सहायता, बाल बालिकाहरूको निम्ति शिक्षाको आवश्यकता आदि आदिमा बल दिनेछ। यो आयोजनाले सदस्य देशहरू, संयुक्त राष्ट्र संस्थाहरू औ नागरिक समाजको बीच संवादलाई बढावा दिदछ। यसले राम्रो नीतिगत प्रथाहरूको उजागर गर्छ औ साल 2030 एजेन्डाको सन्दर्भमा असमानताको जाँच गर्न एक नयाँ शोध पत्रको शुभ आरम्भ गर्नेछ। श्रोता, कुनै देशको सामाजिक औ राजनैतिक जीवनको गुणवत्ता विशेष रूपले यस कुराले मापिन्छ कि त्यो देशमा परिवारको जीवन कस्तो छ। आजको परिवेशमा परिवारको गरिमाको निम्ति वास्तविक चुनौतीहरू छन्, जसमा गरिबी, रोजगारको कमी, स्वास्थ्य सेवाहरूसम्म पुग्न

परिवार समाजको सबैभन्दा सानो एवं बुनियादी इकाई हो, जो प्रेम, विश्वास, सुरक्षा औ समर्थनको आधार हो। यो मात्र एक साथ बस्ने मानिसहरूको समूह होइन, तर आपसी स्नेह औ परम्पराहरूको केन्द्र हो। यही महत्वलाई रेखाङ्कित गर्न प्रतिवर्ष 15 मईको दिन अन्तर्राष्ट्रिय परिवार दिवस मनाइन्छ। संयुक्त राष्ट्र महासंघले साल 1993 एक प्रस्ताव पारित गरी 15 मईलाई अन्तर्राष्ट्रिय परिवार दिवस मनाइने घोषणा गरेको थियो। त्यसपछि पहिलो चोटि यो दिवस साल 1994 मनाइयो। यो दिवसलाई मनाउनको मुख्य उद्देश्य समाजको विकासमा परिवारको भूमिकालाई मान्यता दिनु औ परिवारसित जुडेका मुद्दाहरूमा ध्यान आकर्षित गर्नु रहेको छ। परिवारको महत्व हामी कसरी बुझ्न सक्छौ त भन्ने प्रश्नमा प्रथममा यसले भावनात्मक समर्थन गर्दछ। परिवार हरेक पल भावनात्मक सुरक्षा औ खुशी प्रदान गर्दछ, जसले मानिसको मानसिक स्वास्थ्यलाई सीधा असर गर्दछ। परिवारले नै बालबालिकाहरूलाई राम्रो संस्कार, शिष्टाचार औ संस्कृति सिकाउने गर्दछ, जसबाट एक जिम्मेदार नागरिकको विकास हुने गर्दछ। परिवारले हामीलाई सुरक्षाको भावना प्रदान गर्छ औ जीवनको प्रत्येक उतार चढ़ाउमा हाम्रो सहारा बन्दछ। परिवार एक यस्तो शब्द जसको आज विश्वभरमा ठूलो महत्व रहेको छ। मनुष्यको विकास तब सुरु भएको थियो जब उनीहरूले समुदायको रूपमा बास गर्न सुरु गरे। यो स्पष्ट छ कि जहाँ एकता औ सहयोग हुन्छ, त्यहाँ सधैँ विकास औ प्रगति हुँदछ। परिवार नै हाम्रो सम्पूर्ण सहारा हो औ हाम्रो परिवारको सदस्यहरू हाम्रो बल हो। प्रेम, करुणा औ सहयोगको वास्तविक अर्थ नै परिवार शब्दमा निहित छ। वास्तवमा परिवार विश्वास, आराम, खुशी औ लगावको पर्याय हो। परिवार निस्सन्देह हाम्रो जीवन चक्रको सबैभन्दा

महत्वपूर्ण पाटो हो। जन्मदेखि लिएर मृत्युसम्म परिवारको सदस्यहरूसित हामी सधैँ आपसमा तालमेल मिलाएर बस्नुपर्ने हुन्छ। परिवार भन्नाले रगत सम्बन्धी मात्र नभएर ती व्यक्तिहरू पनि हुन् जसले हामीलाई स्नेह गर्छन्, हामीलाई सधैँ साथ दिदछन् र जसलाई हामी सधैँ भरोसा गर्न सक्छौ। उनीहरू हाम्रो सहारा औ प्रेरणा हुँदछ। एक दरिलो परिवारले स्वस्थ समाजको निर्माण गर्दछ। प्रतिवर्ष यो दिवसलाई नयाँ नयाँ विषयहरूसित मनाइने गर्छ जसले परिवारलाई प्रभावित गर्ने समस्याहरू जस्तै शहरीकरण, जलवायु परिवर्तन, नयाँ तकनिक आदि आदि कुराहरूमा ध्यान केन्द्रित गर्छ। यो दिनले मानिसहरूलाई आफ्नो परिवारको साथ समय बिताउने औ आफ्नो सम्बन्धलाई प्रगाढ एवं गहिरो बनाउन प्रेरित गर्दछ। आजको व्यस्त आधुनिक जीवनशैलीमा परिवारसित गुणवत्तापूर्ण समय बिताउनु पनि अति नै जरुरी छ। श्रोता, अन्तर्राष्ट्रिय परिवार दिवसले हामीलाई यो याद दिलाउँछ कि परिवार नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। अन्तर्राष्ट्रिय परिवार दिवसको यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना टक्र्याउँदै म सञ्चालिका यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिसा कवासबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात यूएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबीमा राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोंगो जेजे अबखुरसँग भेट गर्नुभयो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राजस्थानमा 400 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। पुडुचेरीमा अल इण्डिया अन्ना डीएमकेका वरिष्ठ विधायक ए अन्बालगनलाई पुडुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ र मौसम विभागले आज कोंकण र गोवा, मध्यप्रदेश, मराठवाडा, सौराष्ट्र, कच्छ, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात यूएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नुभएको छ। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। यूएईको F-16 लड़ाकू विमानहरूले श्री मोदीको विमानलाई यूएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एशियामा जारी यूएईसँग सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले यूएईमा हालै भएका आक्रमणहरूको कड़ा निन्दा गर्नुहुँदै यो आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा यूएई नेतृत्वले देखाएको लचिलोपनको प्रशंसा गर्नुभयो।
2: और दुर्लभ का परिचय दिखाया है, यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता

0: सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
1: दुवै नेताले रक्षा निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभयो। श्री मोदीले अमिरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्नुहुँदै र विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र बाटो रहेको बताउनुभयो। सुनुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर किए। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
1: आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोङ्गो जेजे अबुबकरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले लामो समयदेखि चलिरहेको भारत युगाण्डा सहयोग निरन्तर अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले दुई नेताले खाद्य र स्वास्थ्य सुरक्षा साथै प्रविधिको प्रयोग र भारतीय समुदाय र व्यवसायहरूद्वारा सक्षम बलियो सम्बन्धहरू सहित अनुभवहरू साझा गर्ने बारेमा छलफल गरेको बताउनुभयो। राजस्थानका मुख्यमन्त्री भजन लाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राज्यमा 400 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। यी परियोजनाहरू सेमी कण्डक्टर, रेलवे र सिवेज जल शोधन प्लान्टहरूसँग सम्बन्धित छन्। यस अवसरमा सभालाई सम्बोधन गर्नुहुँदै राजस्थानका मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राज्यमा धेरै परियोजनाहरू शुरू गरिएको बताउनुभयो, जसले विकासलाई तीव्रता दिएको छ। श्री शर्माले भन्नुभयो, पहिलो पल्ट राजस्थानमा 35 नीतिहरू बनाइएको छ। उहाँले राज्य सरकारले यस वर्षको मार्चमा आफ्नो पहिलो सेमी कण्डक्टर नीति शुरू गरेको थियो, जसको उद्देश्य राज्यलाई सेमी कण्डक्टर डिजाइनको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु हो। यस अवसरमा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, भारतले विगत 12 वर्षमा इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले इलेक्ट्रोनिक्स क्षेत्र 6 गुणा बढ़ेको, जसको कुल उत्पादन अहिले 13 लाख करोड़ रूपियाँ पुगेको बताउनुभयो। श्री वैष्णवले इलेक्ट्रोनिक्स निर्यात 4 लाख करोड़ रूपियाँ भन्दा बढ़ी भएको उल्लेख पनि गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR Karsyong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदीय कार्यमन्त्री किरण रिजिजूले तेलको मूल्य वृद्धिको बारेमा बोल्दै पश्चिम एशिया संघर्षपछि विश्वमा इन्धनको मूल्यमा वृद्धि देखेको बेला भारत यस स्थितिमा सबैभन्दा अलग खड़ा रहेको बताउनुभयो। सोशल मीडिया पोस्टमा श्री रिजिजूले भन्नुभयो, धेरै देशहरूले पेट्रोल र डिजलको मूल्य 20% बढ़ाएर लगभग 100% पुर्याएका छन् भने भारतले पेट्रोलको मूल्य केवल 3.2% र डिजलको मूल्य 3.4% बढ़ाएको छ। उहाँले भन्नुभयो, ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागेको र विश्वव्यापी बजारमा उथलपुथल देखिए पनि देशका सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले धेरै हप्तासम्म ठूलो घाटा बेहोरेका छन्, जसले गर्दा मानिसहरूलाई महँगाई र आर्थिक दबावबाट बचाइएको छ। श्री रिजिजूले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक स्थिरतालाई जनकल्याणसँग सन्तुलनमा राखिरहेको छ। पुडुचेरीमा अल इण्डिया अन्ना डीएमके का वरिष्ठ विधायक ए अन्बालगनलाई पुडुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ। उपराज्यपालले मुख्यमन्त्रीको सिफारिशमा यो नियुक्ति गर्नुभएको हो। श्री अन्बालगन पुडुचेरीमा अल इण्डिया अन्ना डीएमके का प्रदेश अध्यक्ष र ओपलमका विधायक पनि हुनुहुन्छ। विधानसभाको अस्थायी अध्यक्षको रूपमा औपचारिक पदभार ग्रहण गरेपछि उहाँले विधानसभाका नवनिर्वाचित सदस्यहरूलाई पदको शपथ दिलाउनुभयो। मुख्यमन्त्री र दुई मन्त्रीहरूले बुधबार शपथ ग्रहण गर्नुभयो। एनडीएले अझै तीन क्याबिनेट पद र विधानसभा अध्यक्ष उपाध्यक्ष अनि सरकारी सचेतक पदहरूका लागि उम्मेद्वारहरूको नाम अन्तिम रूप दिन बाँकी रहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले स्वतन्त्र भारतको लोकसभाका प्रथम अध्यक्ष गणेश वासुदेव मावलंकरलाई श्रद्धांजलि अर्पण गर्नुभएको छ। मौसम विभागले आज कोंकण र गोवा, मध्यप्रदेश, मराठवाड़ा, सौराष्ट्र, कच्छ, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। पश्चिमी मध्यप्रदेशका केही भागहरूमा रातिको समयमा गर्मी हुनेछन्। अण्डमान र निकोबार द्वीप समूह, उत्तर पूर्वी केरलम, माहे, दक्षिण आन्तरिक कर्नाटक, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु र पुडुचेरीमा आगामी दुई तीन दिनमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज आन्ध्र प्रदेश, आसाम, मेघालय, बिहार, छत्तीसगढ़, अरूणाचल प्रदेश, गंगे, पश्चिम बंगाल र उडिसाका केही भागहरूमा मेघ गर्जन सहित आँधी भेरी आउने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरात, यूएई र युरोपको आफ्नो छ दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबीमा राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोंगो जे जे अबुखरसँग भेट गर्नुभयो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राजस्थानमा 400 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। पुडुचेरीमा अल इण्डिया अन्ना डीएमके का वरिष्ठ विधायक एन अन्बालगनलाई पुडुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ र मौसम विभागले आज कोंकण र गोवा, मध्यप्रदेश, मराठवाड़ा, सौराष्ट्र, कच्छ, उत्तर प्रदेश, राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।